0: इतनी इतनी पर भी हम कह लेते कि भाई उन्होंने नीयत तो की थी देने की, लेकिन उन्होंने ये भी नहीं किया। तो उन्होंने कहा कि कोई मिस्कीन अंदर ना आ जाए, यानी दरवाजा ही बंद।
1: और यहाँ मुझे लगता है कि हमें अपने दिल का दरवाजा चेक करना चाहिए। कभी किसी जरूरतमंद का फोन देखकर हम कॉल को फौरन रिजेक्ट कर देते हैं, कभी किसी रिश्तेदार को देखकर कहते हैं कि भाई फिर पैसे मांगने लगेगा शायद, कभी किसी वर्कर का हक देना मुश्किल लगता है, लेकिन अपनी लग्जरी का खर्च आसान हमें हमेशा लगता है। तो जरूरी नहीं कि हर डिमांड जेन्युइन हो, लेकिन अगर हमारे दिल का डिफॉल्ट मोड ही ये हो गया कि किसी को कुछ नहीं देना, तो फिर प्रॉब्लम सिर्फ वॉलेट में नहीं, प्रॉब्लम हमारे दिल में है।
0: कुरान आगे कहता है, वगदव आला हर दिन कादिरीन, वो सुबह सवेरे पूरे अज़्म और कुदरत के एहसास के साथ निकले, उनके कदम मजबूत थे, उनके हाथों में औजार थे, उन्हें यकीन था कि अब कोई उन्हें रोक नहीं सकता। गोया ज़हन में ये था कि जमीन हमारी, फसल हमारी, औजार हमारे और आज का दिन भी हमारा, मगर इस पूरी मुसावात में उन्होंने एक हकीकत भुला दी थी और वो हकीकत रब की हकीकत है।
1: और कभी कभी हम भी यही कर रहे होते हैं, बल्कि ज्यादातर अब आजकल हमारी जिंदगी में ऐसे ही मकाम आते हैं कि डिग्री मेरी, एक्सपीरियंस मेरा, कनेक्शंस मेरे, पैसा मेरा, प्लान मेरा, फिर हमें लगता है कि रिजल्ट भी मेरा होगा। लेकिन एक छोटा सा अनएक्सपेक्टेड इवेंट पूरा इक्वेशन बदल देता है, ये हमें नहीं भूलना चाहिए। इसलिए कॉन्फिडेंस रखें लेकिन एरोगेंस नहीं, प्रिपरेशन रखें लेकिन तवक्कुल के साथ।
0: अब वाकई में हम ये देखते हैं कि वो पांचों भाई आगे बढ़ रहे थे, उनके साथ वो दरमियानी निस्बतन बेहतर सोच रखने वाला भाई वो भी था जिसने उन्हें पहले नसीहत की थी। शायद उसके दिल में अब भी उम्मीद हो कि आखिरी लम्हे ये लोग रुक जाएं। कभी नसीहत करने वाले का काम सिर्फ एक बात कह देना नहीं, बल्कि वो आखिरी लम्हे तक खैर चाहता है और वो उनके साथ रुके रहता है। और ये भी एक खूबसूरत अखलाकी सबक है कि जब तक दरवाजा खुला है इसलाह की उम्मीद न छोड़ो। वो बाग के करीब पहुंचे, कल तक वो जगह दूर से ही पहचानी जाती होगी, सब्ज दरख्त, पके हुए फल, रंग और एक पूरी जिंदा दुनिया। लेकिन आज वो पहुंचे तो सामने सियाह जली हुई जमीन थी, एक लम्हे के लिए किसी को यकीन ही ना आया। कुरान कहता है, फलम्मा रअूहा क़ालू इन्ना लदाल्लून, जब उन्होंने बाग को देखा तो कहने लगे हम रास्ता भूल गए हैं, ये हमारा बाग नहीं हो सकता।
1: इमेजिन कीजिए तला भाई, आदमी इतना बड़ा शौक देख के सबसे पहले रियलिटी ही को रिजेक्ट कर दे। सुभानअल्लाह, कभी जिंदगी में भी ऐसा होता है कि भाई कोई खराब खबर आती है तो पहला रिएक्शन होता है नहीं, ये हो ही नहीं सकता, शायद कोई मिस्टेक हो गई हो, रिपोर्ट गलत हो, अकाउंट चेक करो। इंसान का दिमाग पहले लॉस को एक्सेप्ट ही नहीं कर पाता।
0: बिल्कुल बिल्कुल सर भाई, वो शायद वापस पलटे हो, रास्ते को देखा होगा, करीब की पहाड़ियों को देखा होगा, आसपास के बागात पहचाने होंगे, एक दूसरे से पूछा होगा हम कहाँ गए, क्या हमने गलत मोड़ लिया, लेकिन आहिस्ता आहिस्ता हकीकत ने उनके सामने खुद को वाजे कर दिया। रास्ता गलत नहीं था, मकाम वही था, जमीन वही थी, बाग भी वही था, बदली हुई चीज उनकी किस्मत थी। और फिर कुरान उनके दूसरे जुमले को महफूज करता है, बल नहनु महरूमून, अरे हम तो जाए नहीं, हम रास्ता नहीं भूले, हमें तो महरूम कर दिया गया है या हम महरूम कर दिए गए हैं। लफ्ज है महरूमून, तो फसल गई, फल गए, दौलत गई, आने वाला मुनाफा गया, वो बाग जिसे वो यमन के बेहतरीन बागों में समझते थे उनकी आंखों के सामने उजड़ी हुई जमीन बन चुका था।
1: और महरूम सिर्फ पैसा खोने का ही नाम नहीं, कभी आदमी के पास पैसा होता है लेकिन मोहब्बत से महरूम होता है, कभी पोजीशन होती है लेकिन इज्जत से महरूम होता है, कभी घर बड़ा होता है लेकिन सुकून से महरूम, और कभी इनकम बहुत होती है लेकिन बरकत से महरूम। इसलिए हमें दुआ सिर्फ ये नहीं करनी चाहिए कि अल्लाह सुभानु ताला मुझे ज्यादा दे, दुआ ये भी होनी चाहिए कि या अल्लाह जो दे उसमें बरकत दे और मुझे उस नेमत का हक अदा करने वाला बना।
0: और जी सामने किराम, जो समझदार भाई की बात हम बार बार कह रहे थे, तो वो भाई अब उसी लम्हे बोलने लगता है जो शुरू से उन्हें समझा रहा था। अब कुरान ने उन्हें औसतुहुम कहा है, अल्लाह फरमाता है قال اوسطهم الم اقول لكم لولا تسبحون, उनमें जो निस्बतन बेहतर और मुतवाजन सोच रखने वाला था उसने कहा क्या मैंने तुमसे नहीं कहा था कि तुम अल्लाह की तस्बीह क्यों नहीं करते, यानी क्या मैंने तुम्हें खबरदार नहीं किया था, क्या मैंने नहीं कहा था कि अल्लाह को याद करो, उसका खौफ दिल में रखो, अपनी ख्वाहिश को आखिरी फैसला न समझो, اور اپنے مال میں ضرورت مندوں کے حقوق پامال نہ کرو۔
1: بالکل طلحہ بھائی، مجھے یہاں ایک اور سبق نظر آتا ہے۔ کبھی کبھی صحیح ایڈوائس ہمیں وقت پر مل جاتی ہے، لیکن ہم اس کی ویلیو بعد میں سمجھتے ہیں۔ جب والدین سمجھاتے ہیں، کسی سنسیئر دوست کی بات بری لگتی ہے یا کوئی کلیگ ہمیں وارن کرتا ہے، تو ہم فوراً ڈیفنسو ہو جاتے ہیں۔ پھر جب نقصان ہو جاتا ہے تو یاد آتا ہے، اس نے تو پہلے ہی کہا تھا بھائی۔ اس لیے زندگی میں صرف وہ دوست مت ڈھونڈیے جو ہر بات پر ہاں کریں، وہ شخص بھی قیمتی ہے جو ضرورت پر آپ سے کہے یہ غلط ہے۔
0: جی بالکل سر بھائی، اور واقعی میں اب پہلی مرتبہ ان بھائیوں کی زبان بدلتی ہے۔ جو زبان رات کو منصوبہ بنا رہی تھی، وہی زبان اعتراف کر رہی ہے۔ انہوں نے کہا، سبحان ربنا انا کنا ظالمین، پاک ہے ہمارا رب، بے شک ہم ہی ظالم تھے۔ تو یہ بہت اہم مقام ہے سر بھائی۔ انہوں نے یہ نہیں کہا کہ قسمت نے ہمارے ساتھ برا کیا، انہوں نے یہ بھی نہیں کہا کہ معلوم نہیں یہ حادثہ کیوں ہوا۔ انہوں نے الزام کسی تیسرے پر نہیں ڈالا۔ ایک لمحہ ایک ایسا آیا کہ انہیں اس کا شعور ہوا، انا کنا ظالمین، ارے ہم ہی تو غلط تھے۔ تو یہیں سے اصلاح کا دروازہ کھلتا ہے، کیونکہ جب تک انسان اپنی غلطی کا نام ہی نہ لے، اصلاح کہاں سے شروع ہوگی۔
1: بالکل، اور یہ ہماری پرسنل لائف میں بھی بہت امپورٹنٹ ہے۔ ہم اکثر کہتے ہیں سچویشن ہی ایسی تھی، سب لوگ کر رہے تھے، مجھے مجبور کیا گیا، یا اس نے پہلے غلط کیا تھا، وغیرہ وغیرہ۔ لیکن ہیلنگ اور ریفارم تب شروع ہوتی ہے جب آدمی کہہ سکے کہ ہاں یہاں میری غلطی تھی۔ بھائی اپولوجی میں لیکن کو کم کر دیجئے، اور اکاؤنٹیبلٹی میں ایکسکیوز کو کم کر دیجئے۔ کبھی ایک سچا جملہ کہ میں غلط تھا، رشتہ بھی بچا لیتا ہے اور انسان کا ضمیر بھی۔
0: جی سامنے کرام، شاید اصحاب الجنہ کی پوری داستان کو اگر ہم ایک منظر میں سمیٹنے کی کوشش کریں، تو یوں کہا جا سکتا ہے کہ ایک رات تھی وہ امیر تھے اور غریبوں کو محروم کرنے کا منصوبہ بنا رہے تھے، ایک صبح تھی وہ خود کہہ رہے تھے بل نحن محرومون، پھر ایک لمحہ آیا جب ان کے دل نے اعتراف کیا سبحان ربنا انا کنا ظالمین، اور پھر وہ ایک دوسرے پر ملامت بھی ڈالنے لگے کہ بھائی تمہاری وجہ سے ہوئی، تمہاری وجہ سے ہوئی، فاقبل بعضهم على بعض یتلاومون، اور پھر امید نے انہیں اپنے رب کی طرف موڑا، عسى ربنا یبدلنا خیرا منها انا الى ربنا راغبون، نعمت سے غرور تک، غرور سے محرومی تک، محرومی سے اعتراف تک، اور اعتراف سے رجوع الى اللہ تک۔ یہ ہے اصحاب الجنہ کی مکمل داستان۔
1: اور تمام سامعین کے لیے بس اتنا ہی کہ آج ہم اپنی زندگی کی کسی ایک نعمت کو یاد کریں، پیسہ، صحت، فیملی، جاب، نالج، وقت، وغیرہ وغیرہ، اور خود سے یہ پوچھیں کہ میں اس نعمت کا شکر صرف زبان سے کر رہا ہوں یا اپنے عمل سے بھی۔ اگر اس سوال کا جواب مل گیا تو شاید آج کی کہانی نے اپنا کام کر دیا۔
0: بالکل سر بھائی، اسی سوچ کے ساتھ ہم اسی حلقے کے اختتام پر پہنچ چکے ہیں، اور آج کی نشست کو اگر ہم سمیٹیں تو آخری بات یہی رہے گی کہ ہم ان واقعات کو ہماری زندگی سے جوڑنے کی کوشش کریں۔ یہ نہیں کہ بھائی یہ ماضی کی داستان ہے اور بس ختم، نہیں، بلکہ قرآن آج کے لیے بھی ہمارے لیے مکمل دستور حیات ہے۔ تو ایک ایک واقعے کو ہم اپنی زندگی کے زاویے سے دیکھیں۔ اللہ تعالیٰ ہمیں اپنی نعمتوں کو پہچاننے، ان کا شکر ادا کرنے، اپنے مال میں محتاجوں کا حق سمجھنے، خیر کی نصیحت قبول کرنے، اور غلطی ہو جائے تو سچے دل کے ساتھ اس کی طرف پلٹنے کی توفیق عطا فرمائے۔ تو بہت بہت شکریہ سرور بھائی، سامعین کرام کا بھی شکریہ ادا کرتے ہیں کہ وہ ہمارے ساتھ رہے۔
1: بالکل صحیح طلب ہے، اور آپ کا بھی بہت شکریہ، اور تمام لسنرز کا، سننے والوں کا بھی دل سے شکریہ کہ وہ اس سفر میں ہمارے ساتھ رہے۔ اللہ سبحانہ وتعالی ہمیں قرآن کی کہانیوں کو صرف سننے کی ہی نہیں، اس سے اپنی زندگی بدلنے کی بھی توفیق عطا فرمائے۔
0: آمین یا رب العالمین۔ تو سامعین کرام، دوبارہ ملاقات ہوگی قصر قرآن کے ایک نئے حلقے کے ساتھ۔ تب تک کے لیے سرور اور طلحہ کو دیجیے اجازت۔ سلام،
2: آپ سن رہے ہیں FM 107، FM 107،
3: دل سے دیسی،
4: جین زی، جین ایکس، جین الفا، ملینیلز، یہ سب محض ٹرمز نہیں ہیں، یہ الگ الگ خیال، عادتیں، ان سب کو اگر ایک دوسرے سے مخاطب کرایا جائے تو کیا ہوگا؟
1: تو یہ جاننے کے لیے سنیے گا Generation Talk. Generation Talk. With RJ Kabir and RJ Safa. Every Tuesday at 3 p.m. At 3 p.m. Only on FM 107. Dil Se Desi. Dil Se Desi.
3: Music sirf awaaz nahi, ek ehsaas hai. कभी हमें पुरानी यादों में ले जाता है
5: मेरा मुस्कुराना नजर यूं झुकाना मेरे लिए है बस मेरे लिए है
3: कभी नए सपने दिखाता है मैं हूं आपकी ए फॉर अमिता और मैं आपके लिए लेकर आ रही हूं द रिक्वेस्ट शो चाहे वो किसी की याद में एक दर्द भरा गाना हो या दोस्तों के लिए एक मस्ती भरा ट्रैक हम बनेंगे आपकी आवाज डेडिकेट कीजिए अपनी फेवरेट हिट सॉन्ग्स अपने अपनों को और बनाइए हर पल को खास